नेपाल नेपाली भाषा साहित्य र संगीतका साथै भिक्टोरियाका नेपाली समुदायप्रति समर्पित नेपाली भाषाको साप्ताहिक रेडियो कार्यक्रम मेलबर्न चौतारी। हरेक हप्ताको बिहिबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म 3CR कम्युनिटी रेडियोमा नेपालीज एसोसिएसन अफ भिक्टोरियाद्वारा प्रस्तुत मेलबर्न चौतारी।

0: नमस्कार तथा हार्दिक स्वागत सम्पूर्ण श्रोताहरूमा मेलबर्न चौतारीको आजको यो कार्यक्रममा। आज म लोक मेलबर्न चौतारीको यो नियमित कार्यक्रम लिएर हाजिर भएको छु। आज विक्रम सम्वत 2083 साल साउन महिनाको 14 गते बिहिबार, श्रावण कृष्ण पक्षको प्रतिपदा तिथि थियो आज। तदनुसार ईस्वी सम्वत 2026 साल जुलाई महिनाको 30 तारिक, नेपाल सम्वत 1146। आज परेको अन्तर्राष्ट्रिय मित्रता दिवसको तपाईँ सम्पूर्ण श्रोताहरूमा हार्दिक शुभकामना। आज जुन भूमिबाट यो कार्यक्रम प्रस्तुत गर्न लागिरहेका छौं, यसका पारम्परिक मालिकहरू उत्तराधिकारीहरूप्रति सम्मान व्यक्त गर्दछौं। मेलबर्न चौतारी कुलीन राष्ट्रका वारन्जरी समुदाय उनीहरूको विगत र वर्तमानका ज्येष्ठ नागरिकहरूप्रति सम्मान व्यक्त गर्दछ। हामी सबै मूल निवासी र टोरेस स्ट्रेट द्वीपका पारम्परिक उत्तराधिकारीहरूप्रति पनि सम्मान व्यक्त गर्दछौं, जसको भूमिमा रहेर आज यो कार्यक्रम प्रस्तुत गर्न गइरहेका छौं। आज कार्यक्रममा यहाँहरू समक्ष यो हप्ता मेलबर्न वरपर भएका हुन लागेका केही सामुदायिक खबरहरू र आउँदा दिनहरूमा आयोजन हुन लागेका कार्यक्रमहरूका बारेमा जानकारी प्रस्तुत गर्नेछौ। साथसाथै हाम्रो दैनिक जीवनमा सरोकार राख्ने केही विषयलाई पनि यहाँहरू समक्ष प्रस्तुत गर्नेछौ। मनोरञ्जनको निम्ति गीत संगीतहरू पनि कार्यक्रममा समावेश गरिनेछ। साउनको महिना लागिसकेपछिको आज यो दोस्रो प्रसारण हो। साउन 14 गतेको यो महिनामा अझै दुईवटा कार्यक्रमहरू लिएर आउनेछौं। गत हप्ता जानकारी गरिसकेका छौं, यो महिनाभरिका सबै कार्यक्रमहरूमा यसै साउन महिनासँग सम्बन्धित रहेर सिर्जना गरिएका गीतहरूलाई प्रस्तुत गर्ने प्रयास गर्नेछौ। यदि तपाईँ श्रोताहरूमध्ये कसैलाई त्यस्ता कुनै गीतहरू सुन्न वा कसैलाई सुनाउन चाहनुहुन्छ भने जानकारी गराउन सक्नुहुनेछ हाम्रो इमेल मार्फत melbournchautari@gmail.com अथवा एसएमएस पनि गर्न सक्नुहुनेछ। नम्बर हो 0421355541। कार्यक्रममा सबैभन्दा पहिला अब साताको समाचार श्रोताहरूलाई स्मरण गराउन चाहन्छौ। साताको समाचारमा हामीले साताभरिका नेपालका प्रमुख समाचारहरू समेटेर प्रसारण गर्ने गरेका थियौं, तर विभिन्न कारणवश केही समयदेखि यसलाई प्रस्तुत गर्न सकिरहेका थिएनौ। तर अबदेखि आउँदा कार्यक्रमहरूमा यसलाई निरन्तरता दिन प्रयास गरिरहेका छौं। सोही अनुसार यो हप्ता साताको समाचार लिएर हाम्रो नयाँ सहकर्मी साथी सरोजा श्रेष्ठ श्रोताहरू समक्ष आजलाई।
1: नमस्कार, मेलबर्न चौतारीको साप्ताहिक समाचार बुलेटिनमा यहाँहरूलाई हार्दिक स्वागत छ। आज हामी विगत साताका नेपालका प्रमुख राष्ट्रिय, आर्थिक, सामाजिक र खेलकुद समाचार प्रस्तुत गर्दछौँ। मुख्य समाचार: नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग औपचारिक रूपमा सञ्चालनमा, नेपालको पहिलो सडक सुरुङले यातायातमा नयाँ अध्याय सुरु, एमाले र नेकपा बीच 5 प्रदेशको सत्ता साझेदारी सम्बन्धी सहमतिले राष्ट्रिय राजनीतिमा नयाँ बहस, वर्षा बाढी र पहिरोका कारण विभिन्न राजमार्ग प्रभावित, यात्रामा सतर्कता अपनाउन आग्रह, सुनको मूल्यमा तीव्र उतार चढाव, नेपाल साझा भलिबल च्याम्पियनसिपमा श्रीलङ्कासँग पराजित। पहिलो समाचार: नेपालको पहिलो सड़क सुरुङ मार्ग नागडुङ्गा सिस्ने खोला सुरुङ औपचारिक रूपमा उद्घाटन गरिएको छ। प्रारम्भिक चरणमा अत्यावश्यक सवारी साधनलाई मात्र सञ्चालन अनुमति दिएको छ। सुरुङ पूर्ण क्षमतामा सञ्चालनमा आए पनि काठमाडौँ भित्रिने र बाहिरिने यात्राको समय घट्ने, ट्राफिक चाप कम हुने तथा वर्षायाममा सड़क अवरुद्ध हुने समस्या केही हदसम्म समाधान हुने अपेक्षा गरिएको छ। राष्ट्रिय राजनीतिमा फेरि नयाँ समीकरण बनेको छ। नेकपा एमाले र नेकपा बीच 5 प्रदेशमा सत्ता साझेदारी गर्ने सहमति भएपछि विभिन्न दलभित्र छलफल र प्रतिक्रिया शुरू भएका छन्। यसले प्रदेश सरकारहरूको भविष्य, शक्ति सन्तुलन र आगामी राजनीतिक रणनीतिमा प्रभाव पार्ने विश्लेषण गरिएको छ। यसैबीच विभिन्न प्रदेशमा गठबन्धन परिवर्तनका गतिविधि पनि तीव्र बनेका छन्। यस साता सुनको मूल्यमा उल्लेखनीय उतार चढाव देखियो। साता बीचमा सुनको मूल्यमा ठूलो गिरावट आए पनि अन्त्यतिर फेरि वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण नेपाली बजारमा पनि मूल्य परिवर्तन भइरहेको व्यवसायीहरू बताउँछन्। मनसुन सक्रिय रहेको देशका विभिन्न भागमा बाढी र पहिरोको जोखिम कायम छ। बीपी राजमार्ग, अरणिको राजमार्ग, मेची राजमार्ग लगायतका सड़कमा पहिरोका कारण यातायात प्रभावित भएको छ। केही स्थानमा रातिको यात्रा नगर्न सम्बन्धित निकायले आग्रह गरेका छन्। सरकारले आवश्यक परे तत्काल उद्धार तथा सड़क खुलाउने काम जारी राखेको जनाएको छ। त्रिभुवन विश्वविद्यालयले परीक्षा सञ्चालनका क्रममा आचार संहिता कडाईका साथ पालना गर्ने निर्देशन दिएको छ। नियम उल्लंघन भए परीक्षा नै रद्द हुन सक्ने चेतावनी दिँदै विश्वविद्यालयले सबै परीक्षा केन्द्रलाई थप सतर्क रहन आग्रह गरेको छ। नेपालको पर्यटन क्षेत्रमा उत्साहजनक समाचार आएको छ। गत आर्थिक वर्षमा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक पुगेका छन्। पदयात्रा, हिमाली दृश्य र स्थानीय संस्कृतिप्रति विदेशी पर्यटकको आकर्षण निरन्तर बढ़िरहेको सम्बन्धित निकायले जनाएको छ। पर्यटन क्षेत्रको यो सुधारले स्थानीय रोजगारी, होटल व्यवसाय र ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। विश्व प्रसिद्ध लग्जरी यात्रा प्रकाशन रूप रिपोर्ट्सले मुस्ताङ स्थित सिन्टा मरी मुस्ताङलाई विश्वकै उत्कृष्ट लग्जरी होटलको रूपमा छनौट गरेको छ। यस उपलब्धिले नेपालको उच्च स्तरीय पर्यटन प्रबन्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन ब्रान्ड थप बलियो बन्ने अपेक्षा पनि गरिएको छ। अब खेल समाचार। नेपाल काभा भलिबल च्याम्पियनशीप अन्तर्गत श्रीलंकासँग पराजित भएको छ। प्रतियोगितामा नेपालले केही उत्कृष्ट प्रदर्शन गरे पनि निर्णायक समयमा खेल आफ्नो पक्षमा पार्न सकेनन्। खेलकुद क्षेत्रमा प्रशिक्षकहरूले युवा खेलाड़ीलाई थप अन्तर्राष्ट्रिय अनुभव आवश्यक रहेको बताएका छन्। संक्षिप्त समाचार। वर्षायामका कारण विपद जोखिम अझै कायम, अण्डाको मूल्यमा वृद्धि, काठमाडौँ उपत्यकामा दुग्ध बिक्री केन्द्र विस्तारको तयारी, विभिन्न स्थानमा आगलागीबाट लाखौं रुपियाँ बराबरको क्षति, सांस्कृतिक तथा धार्मिक गतिविधि श्रावण महिनासँगै बढ्दै, म सरोजा श्रेष्ठ मेलबर्न चौतारीको तर्फबाट आजको लागि बिदा हुन चाहन्छु। नमस्कार।
0: नेपाली भाषाको रेडियो कार्यक्रम मेलबर्न चौतारीमा साताको समाचार सुनिसकेपछि कार्यक्रमलाई अघि बढाउने क्रममा अब एउटा स्वदेश गान प्रस्तुतिमा रहेको छ। स्वर हो स्वरूपराज आचार्य, गीतकार दिनेश अधिकारी, संगीतकार आलोक श्री।

तपाईहरू अहिले नेपाली भाषाको रेडियो कार्यक्रम मेलबर्न चौतारी सुनिरहनु भएको छ। हाम्रो यो कार्यक्रम हरेक हप्ता बिहिबार मेलबर्नको समयअनुसार बेलुकी 8 बजेदेखि 9 बजेसम्म कम्युनिटी रेडियो 3CR को 855 AM 3CR को डिजिटल प्रसारण अनलाइन मार्फत www.3cr.org.au र रेडियो एपहरूमा 3CR लाई खोजेर सुन्न सक्नुहुनेछ। हाम्रो प्रसारण भइसकेको कार्यक्रमलाई कुनै पनि समय जहाँकैबाट www.3cr.org.au/चौतारीमा लगइन गरेर पनि सुन्न सक्नुहुन्छ। श्रोतावृन्द, अब पालो भएको छ हाम्रो स्थायी स्तम्भ आफ्नै कुराको। यसलाई हामी भिक्टोरिया र मेलबर्न वरपरका सामुदायिक खबर र सूचनाहरूलाई प्रस्तुत गर्ने गर्दछौ। साथसाथै यस स्तम्भमा हामी कहिलेकाहीँ हाम्रो दैनिक जीवनसँग सम्बन्धित विषयहरूका बारेमा पनि जानकारी र चर्चा गर्नेछौ। सुरुमा सुनौ सामुदायिक खबर। यसलाई प्रस्तुत गर्दै सहकर्मी कृतिका पौडेल।

0: नेशनल वुमेन इम्पावरमेन्ट सिरिज 2026 अन्तर्गत मेलबर्नमा 25 जुलाईमा ब्रोडमिडोज एक्वेटिक एन्ड लिजर सेन्टरमा निशुल्क वुमेन्स रिफर्मर पिलाटेज कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। एनआरएनए अस्ट्रेलिया, वुमेन फोरम नारी निकुञ्ज र नारी निकुञ्ज विक्टोरियाको सहकार्यमा आयोजित कार्यक्रमको संयोजन प्रतिभा राज्यलक्ष्मी शाहजीले गर्नुभएको थियो। कार्यक्रममा महिलाहरूको स्वास्थ्य, तन्दुरुस्ती र सशक्तिकरणलाई प्रवर्धन गर्ने उद्देश्य राखिएको थियो, जहाँ सहभागीहरूले कार्यक्रमलाई प्रेरणादायी र अत्यन्त उपयोगी भएको बताउनु भएको छ। आयोजकहरूले आगामी दिनमा पनि महिलाहरूको स्वास्थ्य, नेतृत्व विकास र सशक्तिकरणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइरहने प्रतिबद्धता व्यक्त गरेका छन्। मेलबर्न चौतारीमा अबको खबर रहेको छ स्वयंसेवक सम्मान कार्यक्रम स्थगित भन्ने बारेमा। नेप्लिज एसोसिएसन अफ विक्टोरिया नेपले प्राविधिक तथा व्यवस्थापकीय कारणवश 26 जुलाईका लागि तय गरिएको भोलुन्टियर अप्रिसिएसन प्रोग्राम हालका लागि स्थगित गरिएको जनाएको छ। स्वयंसेवक सम्मान कार्यक्रमको नयाँ मिति चाँडै सार्वजनिक गरिनेछ। कार्यक्रम स्थगित हुन गएकोमा नेपले स्वयंसेवक समुदायका अगुवा तथा आमन्त्रित अतिथिहरूप्रति क्षमा याचना गर्दै निरन्तर सहयोग र समझदारीका लागि आभार व्यक्त गरेको छ। यद्यपि सोही दिन ल्यालोर स्थित मुस्ताङ प्यालेसमा सीमित आमन्त्रित महानुभावहरूबीच बाँकी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा नवनिर्वाचित न्याब कार्य समितिको मिट एन्ड ग्रिट, निर्वाचन प्रमाणपत्र वितरण तथा वरिष्ठ गायक दीप श्रेष्ठज्यूको साङ्गीतिक प्रस्तुति सम्पन्न भएको थियो। गत हप्ताको 25 जुलाईमा रिसाइकल टु रिभाइभ आर टु आरको आयोजनामा जिलोङ नेपाली पाठशालामा पुनप्रयोग, रिसाइक्लिङ र वातावरण संरक्षण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। बीएनडी फाउन्डेसनको सहकार्यमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा समुदायका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा प्लास्टिकको प्रयोग घटाउने, वस्तुको पुनप्रयोग गर्ने तथा रिसाइक्लिङ मार्फत वातावरण संरक्षणमा सबैको भूमिका महत्त्वपूर्ण रहने विषयमा जानकारी प्रदान गरिएको थियो। आयोजकहरूले समुदायको सक्रिय सहभागिताले वातावरण संरक्षण अभियानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै यस्ता सचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने बताएका छन्। अस्ट्रेलियन नेपाली मल्टिकल्चरल सेन्टर एएनएमसीले आफ्नो नियमित मासिक भजन कार्यक्रम अन्तर्गत 25 जुलाई 2026 साँझ 5 बजेदेखि 9 बजेसम्म भजन कीर्तन कार्यक्रम आयोजना गरेको छ। हरेक अङ्ग्रेजी महिनाको अन्तिम शनिबार सञ्चालन हुने यस कार्यक्रममा भजन कीर्तन, महाआरती तथा प्रसाद वितरण गरिन्छ। आयोजकले आगामी दिनमा पनि धार्मिक तथा सांस्कृतिक वातावरणमा सहभागी भई भक्ति, सद्भाव र सामुदायिक एकता प्रवर्धन गर्न सम्पूर्ण समुदायलाई उपस्थित हुन हार्दिक अनुरोध गरेको छ।
1: श्रोताबृन्द, अहिले सुनिरहनु भएको थियो सामुदायिक खबर। अब समय भएको छ साङ्गीतिक विश्रामको। एउटा गीत सुन्नेछौ। गीतपछि आफ्नै कुरा स्तम्भमा मेलबर्न वरपर आयोजन हुन गइरहेका सामुदायिक खबरहरूका बारेमा जानकारी दिनेछौ। अब बज्ने गीतमा स्वर रहेको छ आशा भोसलेको, गीतकार तुलसी घिमिरे, यसका संगीतकार रंजित गजमेर। नेपाली चलचित्र बाँसुरीको गीत हो यो।

पुनः स्वागत छ श्रोताहरूमा। नेपाली भाषाको रेडियो कार्यक्रम मेलबर्न चौतारीलाई सुनिरहनु भएको छ। मेलबर्न र यस वरपर चाँडै आयोजन हुन गइरहेका केही सामुदायिक कार्यक्रमहरूका सम्बन्धमा श्रोताहरूलाई जानकारी गराउन गइरहेका छौं। तपाईहरूको पनि आफ्नो समाज, समुदाय, संगठन वा क्लबहरूमा कुनै कार्यक्रम आयोजन हुन गइरहेको छ भने हामीलाई जानकारी गराउन सक्नुहुनेछ। हामी त्यसलाई यस रेडियो कार्यक्रम मार्फत निशुल्क प्रचार प्रसार गर्नेछौ। हामीलाई इमेलद्वारा जानकारी गराउन सक्नुहुनेछ melbournchautari@gmail.com। साथै मेलबर्न चौतारीको फेसबुक पेज मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। अब प्रस्तुतिमा यो साताको सामुदायिक सूचनाहरू। यसलाई प्रस्तुत गर्दै सहकर्मी कृतिका पौडेल।

0: दिदी बहिनी वेमेन्स नेटवर्क अस्ट्रेलियाले समुदायको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्धन गर्ने उद्देश्यले हरेक सोमबार साँझ 8 बजेदेखि 9 बजेसम्म अनलाइन योग सत्र सञ्चालन गर्दै आएको छ। जुम मार्फत सञ्चालन हुने यस कार्यक्रममा सहभागीहरूलाई साँझ 7:45 बजेदेखि प्रवेशको व्यवस्था गरिएको छ। कार्यक्रममा सहभागी हुन यहाँले जुममा लगइन गरेर मिटिङ आइडी 8436293958 अथवा पासकोड 557423 प्रयोग गर्न सक्नुहुनेछ। संस्थाले नियमित योग अभ्यास मार्फत स्वस्थ जीवनशैली अपनाउन तथा समुदायलाई सक्रिय र सशक्त बनाउन सबै इच्छुक सहभागीलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ। ग्रेटर शेपटन नेपाली समुदायले शेपटनमा नेपाली भाषा तथा संस्कृति विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ। विद्यालयले नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृति र परम्परासँग जोड्ने उद्देश्य राखेको जनाएको छ। शनिबार र आइतबार विकेन्डमा सञ्चालन हुने कक्षामा 12 वर्षसम्मका वा कक्षा 6 सम्म अध्ययनरत बालबालिकाले सहभागी हुन सक्नेछन्। विद्यालय सञ्चालनका लागि न्यूनतम 10 जना विद्यार्थी आवश्यक पर्ने जनाइएको छ भने विद्यार्थीलाई आवश्यक पुस्तक तथा स्टेसनरी पनि उपलब्ध गराइनेछ। नेप्लिज एसोसिएसन अफ भिक्टोरिया न्याबले आफ्नो बाल चौतारी मार्फत विद्यालयलाई आवश्यक सहयोग गर्दै 7 दिने प्रतिबद्धता पनि जनाएको छ। इच्छुक अभिभावकलाई आफ्ना बालबालिकाको नाम दर्ता गराउन आयोजकले अनुरोध गरेको छ। मेलबर्न चौतारीमा अबको सूचना रहेको छ एपिङ वलर्ट नेपाली कम्युनिटीको। एपिङ वलर्ट नेपाली कम्युनिटी EWNC अभिभावक तथा हेरचाहकर्ताका लागि विशेष सचेतनामूलक कार्यक्रम आयोजना गर्ने भएको छ। आगामी 8 अगस्तका दिन गलाडा कम्युनिटी सेन्टरमा हुने बिहाइन्ड द बिहेभियर अन्डरस्ट्यान्डिङ वाट यर चाइल्ड इज रियली टेलिङ यु शीर्षकको कार्यक्रममा बाल व्यवहार विशेषज्ञ तथा प्यारेन्टिङ एडुकेटर सृष्टि शर्माज्यूले बालबालिकाको व्यवहार बुझ्ने र सकारात्मक अभिभावकत्वबारे सहजीकरण गर्नुहुनेछ। बिहान 10:30 बजेदेखि 12 बजेसम्म सञ्चालन हुने यस कार्यक्रमलाई नेप्लिज एसोसिएसन अफ भिक्टोरिया न्याबले सामुदायिक साझेदारका रूपमा सहयोग गरेको छ। आयोजकले सबै अभिभावक तथा सरकारवालाहरूलाई कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गरेको छ। श्रोतावृन्द, मेलबर्न चौतारीमा अबको सूचना रहेको छ तमु समाज भिक्टोरियाको AGMको बारेमा। तमु समाज भिक्टोरिया TSVले आगामी 8 अगस्त 2026 शनिबार आफ्नो वार्षिक साधारण सभा अर्थात् AGM साथै गाला डिनर आयोजना गर्ने भएको छ। कार्यक्रम ब्रन्सविक इस्ट स्थित अरोरा रिसेप्सनमा 3 बजेदेखि साधारण सभा र साँझ 6 बजेदेखि गाला डिनर हुने जनाइएको छ। आयोजकले समुदायका सदस्यहरूलाई सहभागी भई संस्थाको गतिविधि, भावी योजना तथा सामुदायिक एकतामा योगदान पुर्याउन आग्रह गरेको छ। गाला डिनरका लागि वयस्कको शुल्क $50 तथा 12 वर्ष मुनिका बालबालिकाको शुल्क $25 तोकिएको छ।
1: This is 3CR Community Radio and you are listening to Melbourne Chautari, a Nepalese radio program in Victoria, every Thursday, 8 p.m. to 9 p.m.
2: CR broadcasters present over 100 radio programs every week, including a diverse range of community language shows.
3: Come to one adding a 3CR Community Radio, please subscribe now.
4: Testame una ila ida 3CR Community Radio Araja al Ishtrak al An.
5: Ningal Ungalin Samuha Vanoli 3CR Kurt Kondirkundirkal. Rindre Nayingal.
6: Están escuchando Radio Comunitaria 3CR. Suscríbete ahora.
7: Netsuk Getsek Radio I Gairanin, Horatang Gudam Elbu Mihai Kaotin. Hima Artsanakrevetsek Iper 3CR Antam.
2: Support the station that gives your community a voice. Subscribe to 3CR.
8: श्रोतावृन्द, यहाँहरूले गत आइतबार 26 तारिकका दिन नेपालीज एसोसिएसन अफ भिक्टोरिया न्यापको हालै सम्पन्न 2026-2028 कार्यकालको निर्वाचन पछिको भेटघाट र पदभार हस्तान्तरणको कार्यक्रम सम्बन्धमा सामुदायिक खबर मार्फत थाहा पाइसक्नु भएको छ। उक्त कार्यक्रममा न्यापका नवनिर्वाचित अध्यक्ष सुदीप श्रेष्ठले व्यक्त गर्नुभएको मन्तव्य प्रस्तुत छ। अब
9: हाम्रो आजको प्रोग्राम चेयर न्याप प्रेसिडेन्ट डाक्टर एकेन्द्रति मेसनाज्यू, रिचार्ड वेल्स एमपी एन्ड अमान्डा फेनका जेनरल सेक्रेटरी भोलागिरी, त्यसै गरी एनआरएनए भिक्टोरिया कोअर्डिनेटर महादेव धनुज्यू, अनि यहाँ उपस्थित सबैजना अग्रज आदरणीय पूर्व अध्यक्षहरू, संस्थापक समयदेखि नै न्यापमा आबद्ध सबैजना सदस्यहरू र विभिन्न समुदायका कम्युनिटी लिडर्सहरू, कार्य समितिका साथीहरू तथा दाजुभाइ दिदीबहिनीहरू, सबभन्दा पहिला त मलाई नेपाली एसोसिएसन अफ भिक्टोरिया न्यापको अध्यक्षको रूपमा दिनुभएको जिम्मेवारीको लागि सम्पूर्ण न्यापका जेनरल मेम्बर र लाइफ मेम्बरहरूलाई म हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। यो मेरो व्यक्तिगत उपलब्धि मात्रै होइन जस्तो लाग्छ, हामी सबैको विश्वास, जिम्मेवारी र साझा यात्राको सुरुवात हो भनेर भन्न चाहन्छु। अनि म आज कुनै यहाँ वाचा गर्न चाहिँ आएको छैन, तर म आफ्नो दृष्टिकोण यहाँ भन्न गइरहेको छु। पहिलो कुरा है त, हामी न्याप भिक्टोरियामा रहेको सबै नेपालीहरूको संस्था हो भनेर हामीले आफ्नो संविधानमा लेखेको चाहिँ 30 वर्ष हुन लागिसक्यो होइन। अनि आजको यो अवस्थामा आउँदाखेरि चाहिँ समय सँगसँगै विभिन्न सबमा विभिन्न कम्युनिटी अर्गनाइजेसन्सहरू, स्पोर्ट्स क्लबहरू, ल्याङ्ग्वेज स्कुल्सहरू धेरै स्थापना भएका छन्। अनि आजको दिनमा आउँदै गर्दाखेरि चाहिँ मैले सोचेको, हामी ती सबै समुदाय संस्थाहरूको साझा संस्था बन्न चाहन्छौँ हो। न्याप भनेको चाहिँ एनएनसिआईको पनि हो, न्याप नासिमको पनि हो, एमएनसी वेस्टको पनि हो, एपिङको र नेपालीज कम्युनिटीको पनि हो, केटी पनि नेपालीज कम्युनिटीको पनि हो, टोरिन बन्ना नेपालीज कम्युनिटीको पनि हो, मगर समाजको पनि हो, किराँत एसोसिएसनको पनि हो, नेवा गुठी नेवा पुटा सबैको, सिनियर सोसाइटी सबैको चाहिँ हो, एउटा कमन अर्गनाइजेसन हो, सबै स्पोर्ट एसोसिएसनहरू, सबै वुमन अर्गनाइजेसनहरू सबैको चाहिँ हो, साझा संस्था एनएबी हो भनेर मैले यसलाई इस्टाब्लिस गर्न चाहन्छु। मेरो विश्वास छ हामी सबैले, सबै संस्था र समुदायको नाम मैले यहाँ लिन सकिनँ, त्यसको लागि क्षमा गर्नुहोला, तर मेरो विश्वास छ न्याप भिक्टोरियामा रहेको हरेक नेपाली र हरेक नेपाली संस्थाको साझा संस्था हो र त्यस दिशामा हामी अगाडि बढ्न चाहन्छौँ। अब दोस्रो कुरा है त, हामी न्यापको संरचनालाई अझै बलियो बनाउन चाहन्छौँ। पहिलो कुरा, बाल चौतारी, महिला चौतारी, मिडिया चौतारी, कम्युनिटी चौतारी, स्पोर्ट्स चौतारी, यी 5 चौतारीहरू हाम्रो संस्थाको लाइफ लाइन हुन् वास्तवमा। यिनीहरूले हाम्रो संस्थालाई जीवन्त राखेको छ र भविष्यमा पनि जीवन्त राखिरहनेछ। त्यसैले यी चौतारीहरूकोलाई स्थायी संरचनाको रूपमा विकास गर्ने र दीर्घकालीन स्वास्थ्य निमित्तको साथ अगाडि बढेको मलाई एटलिस्ट हेर्न चाहिँ मन छ। अनि यी चौतारीहरूले कार्यक्रम मात्रै गर्ने होइन, न्यापका उद्देश्यहरू पुरा गर्ने माध्यम हुनेछन्। त्यसैले हामीले हरेक चौतारीमा एकजना अनुभवी एडभाइजर राख्ने गरेका छौँ, जस्तो पुतामा दाई बाल चौतारीको एडभाइजर, लोकल मिडिया चौतारीको एडभाइजर सुनिल सर, स्कुल चौतारीको एडभाइजर, त्यसै गरी अरू टोली एडभाइजर उहाँहरू हामीसँगै हुनुहुन्छ 2 वर्ष, अझै उहाँहरूले योगदान दिनुहुनेछ। अब तेस्रो कुरा है त, हामीले महसुस गरेको चाहिँ यो 29 वर्ष हुँदै गर्दाखेरि चाहिँ अर्को कुरा भनेको एडभोकेसी र कम्युनिटी लिडरसिपमा अलिकति हामी पछाडि भयौँ भन्ने लागेकै छ। किन लागेको छ भन्दाखेरि चाहिँ अब जुन लेभलको संस्था हामीले पुर्याउनु पर्ने थियो त्यसमा कमी कमजोरी भएका छन्, विभिन्न कालखण्डमा विभिन्न कुराहरू भएका छन्। तर यसो भन्दै गर्दाखेरि अहिले संविधान अस्ति चेन्ज गरियो, संविधान त अब आउटगोइङ प्रेसिडेन्टको, हाम्रो डक्टर डेकेन्द्र तिमीसँग दाई अझै प्रेसिडेन्सियल काउन्सिलको चाहिँ मेन कोअर्डिनेटर हुनुहुन्छ, मलाई विश्वास छ उहाँको नेतृत्वमा चाहिँ न्यापको प्रेसिडेन्सियल काउन्सिलले अझै सक्रिय भूमिका निर्वाह गरेर काम गर्नेछ। अनि उहाँले एडभोकेसी, गभर्नेन्स, कम्युनिटी इङ्गेजमेन्ट, कम्युनिटी लिडरसिपमा पहल गर्नुहुनेछ भन्ने मलाई विश्वास छ। अनि अर्को कुरा भनेको चाहिँ पक्कै पनि पारदर्शिता र जवाफदेहिता, संस्था बलियो बनाउन विश्वास चाहिन्छ, अनि विश्वास चाहिँ पारदर्शिताबाट मात्रै आउँछ मलाई त्यो लाग्छ। त्यही भएर चाहिँ हामीले आर्थिक प्रक्रियामा पारदर्शिता हुन जरुरी छ, प्रशासनिक कार्यविधिमा पारदर्शिता हुन जरुरी छ, स्वयं सेवाको जिम्मेवारी, न्यूनतम स्वयं सेवा समय, यो सबै कुराहरू कन्फ्लिक्ट अफ इन्ट्रेस्टका कुराहरूदेखि लिएर एउटा वेज अफ वर्किङ डकुमेन्ट हामी बनाउनेतिर अगाडि बढिरहेका छौँ। त्यसैले यो वेज अफ वर्किङ डकुमेन्ट चाहिँ पक्कै पनि हाम्रो कार्यशक्ति समितिलाई मात्रै होइन भविष्यलाई पनि भविष्यको नेतृत्वहरूलाई पनि यसले सहयोग गर्छ भन्ने हाम्रो पूर्ण विश्वास छ। अनि अन्तमा सबैभन्दा ठुलो मेरो सपना चाहिँ अर्को पुस्ताको नेतृत्व तयार गर्नु। हामी कार्यक्रम गरेर मात्रै सफल हुँदैनौँ, जब आजका युवाहरू भोलिको न्यायको नेतृत्व गर्न तयार हुँदैनन् हामीले युवाहरूलाई अवसर दिँदैनौँ, जिम्मेवारी दिँदैनौँ, मार्गदर्शन गर्दैनौँ। अनि स्वयंसेवा भनेको चाहिँ यो कम्युनिटी कन्ट्रिब्युसन भनेको चाहिँ राम्रो कुरा हो भनेर सिकाउँदैनौँ तबसम्म चाहिँ हामी सफल हुँदैनौँ। त्यही भएर म चाहन्छु कि हाम्रो आगामी पुस्ताले पनि के भन्नुहोस् भन्दाखेरि मैले एनएडीबाट लिडरसिप गर्न सिकेँ, मैले समाजसेवा गर्न पाएँ, मैले यहाँनिर चाहिँ केही कम्युनिटीको लागि केही दिन पाएँ, त्यो बेलामा हाम्रो पक्कै पनि ठुलो जित हुन्छ जस्तो लाग्छ है मलाई। त्यसैले म फेरि पनि एकपल्ट भन्न चाहन्छु, म न्याबको अध्यक्षको रूपमा नेतृत्व गर्दै जाँदाखेर न्याबलाई समर बनाउने मुख्य भूमिका तपाईँहरू सबैको हातमा छ। आउनुहोस् हामी कुनै समूह कुनै विचार कुनै क्षेत्रभन्दा माथि उठेर साझा उद्देश्यको लागि हातमा नगरौँ, हामी सबैको न्याब बनाऊ, हामी सबैको आवाज बनाऊ, अनि आगामी पुस्ताले गर्व गर्ने एनएबी बनाऊ। धेरै धेरै धन्यवाद।
8: अहिले प्रस्तुत थियो गत आइतबार 26 तारिकका दिन नेपालीज एसोसिएसन अफ भिक्टोरिया न्याबको हालै सम्पन्न 2026-2028 कार्यकालको निर्वाचनपछिको भेटघाट र पदभार हस्तान्तरणको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सुदीप श्रेष्ठद्वारा व्यक्त मन्तव्य। तपाईँहरू अहिले नेपाली भाषाको रेडियो कार्यक्रम मेलबर्न चौतारीलाई सुनिरहनु भएको छ। हामी हरेक हप्ता बिहिबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म भिक्टोरियाको मेलबर्न स्थित कम्युनिटी रेडियो 3CR 855 AM यो प्रसारण लिएर सन् 2003 सालदेखि यहाँहरूको सेवामा आउने गरेका छौं। मेलबर्न चौतारीको आजको यो कार्यक्रममा आफ्नै कुरा स्तम्भभित्र नै अब सुन्दैछौ स्वास्थ्य चर्चा सम्बन्धी प्रस्तुतिलाई। पछिल्ला केही हप्तादेखि यसलाई निरन्तर लिएर आउँदै हुनुहुन्छ सहकर्मीहरू कृतिका पौडेल र प्रमोद सुवेदी।
10: नमस्कार श्रोताबृन्द, मेलबर्न चौतारीमा यहाँहरूलाई हार्दिक स्वागत छ। म प्रमोद सुवेदीको आज पनि एउटा नयाँ र निकै उपयोगी विषय लिएर हजुरहरू सामु उपस्थित भएको छु। मसँग स्टुडियोमा मेरी सहकर्मी कृतिका पौडेल पनि हुनुहुन्छ। कृतिका स्वागत छ।
0: धन्यवाद प्रमोदजी।
10: आज म एउटा रमाइलो प्रश्नबाट कार्यक्रम सुरु गर्न चाहन्छु। आज बिहान उठेदेखि अहिलेसम्म हजुरले कति पटक मोबाइल हेर्नुभयो होला?
0: साँच्चै भन्नुपर्दा मैले गनेरै सक्दिनँ। उठ्ने बित्तिकै फोन, त्यसपछि कम्प्युटर, त्यसपछि मिटिङ, अनि इमेलको सिरिज, फेरि मोबाइल। सायद यो मेरो मात्र दैनिकी होइन, हामी मध्ये धेरैको दिन यस्तै हुन सक्छ।
10: म पनि ठ्याक्कै त्यस्तै हो नि। अनि बेलुका पुग्दा आँखा पोल्ने, धमिलो देखिने, वा आँखा निकै थाके जस्तो पनि लाग्ने हुन्छ। सायद धेरै श्रोताहरूले पनि यस्तै अनुभव गरिराख्नु भएको छ होला है।
0: पक्कै पनि। त्यसैले आज हामी आँखाको स्वास्थ्यबारे कुरा गर्दैछौँ, किनकि अस्ट्रेलियामा हरेक जुलाई महिनालाई जुल आई, नेसनल आई हेल्थ अवेरनेस मन्थका रूपमा मनाइन्छ। यस अभियानको उद्देश्य भने निकै सरल छ, आँखाको नियमित जाँच गरौँ र रोक्न सकिने दृष्टि गुम्ने समस्यालाई समयमै रोकौँ।
10: आँखाको कुरा किन महत्त्वपूर्ण छ त? जस्तो कि हामी मुटु, मधुमेह, उच्च रक्तचाप, मानसिक स्वास्थ्य, यी सबैको धेरै कुरा गर्ने गर्छौँ नि, तर आँखाको स्वास्थ्यको कुरा भने दृष्टि कमजोर भएपछि मात्रै सम्झिन्छौँ होइन?
0: पक्कै पनि प्रमोदजी। तर वास्तवमा आँखा हाम्रो दैनिक जीवनको सबैभन्दा महत्त्वपूर्ण अङ्गमध्ये एक हो। पढ्न, गाडी चलाउन, कम्प्युटर चलाउन, आफ्ना परिवारको अनुहार चिन्न, त्यसका साथसाथै संसारको सुन्दरता हेर्न न कम्प्युटर चलाउन आफ्ना परिवारको अनुहार चिन्न त्यसका साथसाथै संसारको सुन्दरता हेर्न

0: रोगहरू जस्तै कि ग्लकोमा सुरुको चरणमा कुनै लक्षण नै नदिई बढ्न सक्छन्। त्यसैले ग्लकोमालाई कहिलेकाहीँ साइलेन्ट थिफ अफ साइट अथवा बिस्तारै दृष्टि चोर्ने रोग पनि भनिन्छ। जब दृष्टि कम हुन थाल्छ त्यति बेला कहिलेकाहीँ साँच्चै नै ढिलो भइसकेको हुन सक्छ। त्यसैले आँखाले दुखेपछि मात्र होइन नियमित जाँच गराउनु पनि उत्तिकै महत्त्वपूर्ण रहेछ।
1: अब कुन कुन आँखाका रोगहरू सामान्य हुन् कुन होइनन् भन्ने बारेमा पनि केही चर्चा परिचर्चा गराउन।
0: अस्ट्रेलियामा दृष्टि गुम्ने प्रमुख कारण मध्ये मोतियाबिन्दु जसलाई हामी क्याटराक्ट भन्छौँ, ग्लकोमा, उमेरसँग सम्बन्धित जुन आँखाको समस्या हुन्छ जसलाई हामी मैकुलर डिजेनरेसन भन्छौँ, र मधुमेहका कारण हुने डायबिटिक रेटिनोप्याथी पर्दछन्। विशेष गरी मधुमेह भएका व्यक्तिले नियमित आँखा जाँच गराउनु धेरै महत्त्वपूर्ण हुन्छ।
1: किनभने मधुमेहले आँखामा असर गर्न सक्छ होइन?
0: हो, धेरैजसो मानिसलाई थाहा पनि हुँदैन, तर नियमित आँखा जाँचले रेटिनामा भएको परिवर्तन समयमै पत्ता लगाउन मद्दत गर्छ। प्रमोदजी, कोभिडपछि धेरै मानिस घरबाटै काम गर्न थाले, विद्यार्थीहरू पनि दिनभर कम्प्युटरमै हुन्छन्। अहिले सबैभन्दा धेरै देखिने समस्या यही स्क्रिन त होइन?
1: त्यसैले त हामी वर्क फ्रम होम अथवा यो रिमोट वर्क गर्नेहरू धेरैलाई यस्तो आँखाको समस्या हुने गर्दछ नि, होइन र?
0: हुने, यसलाई डिजिटल आई स्ट्रेन भनिन्छ। यो कुनै थाई आँखाको रोग होइन, तर धेरै समय स्क्रिन हेर्दा आँखा सुक्खा हुने, पोल्ने, टाउको दुख्ने, धमिलो देखिने, घाँटी र काँध दुख्ने जस्ता समस्या हुन सक्छन्। र एउटा रोचक कुरा त के छ भने, स्क्रिन हेर्दा हामी सामान्य भन्दा धेरै कम पटक आँखा झिम्काउँछौँ, त्यसले गर्दा आँखा झन सुक्खा हुन सक्छ। त्यसैले होला दिनभर कम्प्युटरमा बसेपछि आँखामा बालुवा परे जस्तो लाग्ने।
1: हो नि, मलाई पनि अफिस सकाएर घरमा आउँदाखेरि त्यस्तै अनुभव हुन्छ नि। अब श्रोताहरूको लागि केही उपयोगी सुझाव पनि देऊ न त हामी।
0: सबैभन्दा पहिले हामीले 20-20-20 को नियम पालन गरौँ। मतलब हरेक 20 मिनटमा कम्तीमा 20 सेकेन्डका लागि करिब 20 फिट टाढा हेर्नुहोस्। यसले आँखालाई आराम दिन्छ।
1: यो त अफिसमा होस् वा घरबाट काम गर्दा सबैले सजिलैसँग अपनाउन सकिने एउटा उपाय पनि त रहेछ नि, होइन र?
0: हो नि, अनि अरू कुराहरू जस्तै बेला बेलामा आँखा झिम्काउनुहोस्, स्क्रिन आँखाभन्दा अलि तलको स्तरमा राख्नुहोस्, स्क्रिनमा झ्यालको सिधा चमक नपर्ने गरी राख्नुहोस्, कोठामा पर्याप्त उज्यालो पनि राख्नुहोस्, र प्रत्येक घन्टामा 5 मिनट चाहिँ आफ्नो कुर्सीबाट उठेर हिँड्नुहोस्। यसले आँखा मात्रै होइन यहाँको ढाड, घाँटी र मानसिक स्वास्थ्यलाई पनि फाइदा गर्छ।
1: अनि एउटा प्रश्न कि, जस्तो आजकल यो ब्लु लाइट ग्लासेस पनि त धेरै चलनमा आएको देखिन्छ नि, यो सबैले लगाउनु पर्छ कि कस्तो हुन्छ?
0: अहिलेसम्मको अनुसन्धानले सबैले ब्लु लाइट ग्लासेस नै लगाउनु पर्छ भन्ने देखाएको छैन। धेरैजसो मानिसहरूका लागि सही दूरी, राम्रो उज्यालो, नियमित विश्राम र अघि भनेको 20-20-20 नियम नै बढी प्रभावकारी हुन्छ।
1: अनि अर्को हाम्रो श्रोताहरूलाई लाग्न सक्छ कि यो खाना र आँखाको दृष्टिमा चाहिँ कस्तो सम्बन्ध हुन्छ, कुनै खानाले त्यस्तो असर पार्ने अथवा आँखालाई हेरचाह गर्न सजिलो बनाउने हुन्छ त्यस्तो?
0: अवश्य पनि, हरियो सागसब्जी, गाजर, रङ्गीन फलफुलहरू, माछा, ओखर, बदाम र पर्याप्त पानी, यी सबैले आँखाको स्वास्थ्यमा सहयोग पुर्याउन सक्छन्।
1: अर्को एउटा रोचक विषय के छ भन्दाखेरि, अस्ट्रेलियामा हामी बस्दै गर्दाखेरि हामीलाई घाममा निस्कँदाको डर भनेको युभी लाइटको, अनि यसले आँखामा चाहिँ कस्तो प्रभाव पार्छ त्यसको बारेमा पनि केही बताइदिनुहोस् न।
0: पक्कै पनि, अस्ट्रेलियामा बसिराख्दा यो एकदम महत्त्वपूर्ण कुरा हो। बाहिर निस्किँदा 100% अथवा 100% UVA र UVB सुरक्षा भएका सनग्लासेस लगाउनु राम्रो हुन्छ। बादल लागेको दिनमा पनि युभी किरण व्याप्त हुन्छ भन्ने कुरा धेरैले बिर्सन्छन्।
1: यो त भयो युभीको कुरा। अब आँखाको समस्या देख्न थालेपछि कहिले जाँच गर्ने त, अथवा एकपटक जाँच गरिसकेपछि फेरि कति कति समयमा हामीले जाँच गराउनु पर्दछ?
0: यदि तपाईँलाई कुनै आँखाको समस्या छ

0: किनभने सामान्यतया हरेक 2 वर्षमा एकपटक, तर यदि तपाईँ 65 वर्षभन्दा माथि हुनुहुन्छ, मधुमेहको रोगी हुनुहुन्छ वा परिवारमा आँखाको रोगको इतिहास छ भने आँखा विशेषज्ञ वा अप्टोमेट्रिस्टको सल्लाह अनुसार अझ नियमित जाँच गराउनु राम्रो हुन्छ।
1: आजको हाम्रो यो भलाकुसारीबाट मैले एउटा कुरा सिकेँ नि, हामी वर्षमा जस्तो कि एकपटक गाडीको सर्भिसिङ अनिवार्य रूपमा गराउँछौँ होइन, तर आफ्नो आँखाको सर्भिसिङ भने गराउनलाई कहिलेकाहीँ हिचकिचाउने गर्दछौँ होइन र?
0: हो नि, यो पक्कै पनि हामी सबैजनाले सोच्नुपर्ने एउटा प्रश्न हो। हामी प्राय दृष्टि धमिलो भएपछि मात्रै आँखा सम्झिन्छौँ, तर राम्रो दृष्टि भनेको पुस्तक पढ्न सक्नु, गाडी सुरक्षित चलाउन सक्नु, आफ्नो प्रियजनको अनुहार स्पष्ट रूपमा देख्न सक्नु र स्वतन्त्र जीवन बाँच्न सक्नु पनि हो। त्यसैले आज घर पुगेपछि एउटा काम गर्नुहोस्, मोबाइलको स्क्रिन टाइम हेर्नुहोस् अनि यदि पछिल्लो 2 वर्षमा आँखा जाँच गराउनु भएको छैन भने यो जुलाई महिनामा एउटा अप्टोमेट्रिस्ट वा आई केयर प्रोफेसनलसँग समय मिलाउनुहोस्।
1: किनभने आँखाको सामान्य जाँच केही मिनटको मात्र हुनसक्छ, तर त्यसले तपाईँको दृष्टि, तपाईँको काम, तपाईँको स्वतन्त्रता भनौँ र जीवनको गुणस्तरलाई वर्षौँसम्म जोगाउन मद्दत गर्न सक्छ। जुल आई आँखाको स्वास्थ्य, आजको सानो ध्यान भविष्यको ठूलो सुरक्षा। यही सन्देशका साथ आजको स्वास्थ्य चेतना श्रृङ्खला यति नै। रेडियो सुन्नुभएकोमा धेरै धेरै धन्यवाद। आफ्नो आँखाको ख्याल राखौँ, किनकि राम्रो दृष्टि नै राम्रो जीवनको आधार हो। नमस्कार।

भर्खरै सुनेको गीतमा स्वर थियो दीपक खरेलको, गीतकार जी शाह, संगीतकार शिवशंकर। श्रोतावृन्द, यिनै प्रस्तुतिहरूका साथै आजलाई विदा माग्ने बेला हुनै लागेको छ। कार्यक्रम सुनेर साथ दिनुभयो आभार व्यक्त गर्दछौ। हाम्रो यो प्रसारित कार्यक्रमलाई यहाँहरूले www.thrisia.org.au/chautarima गएर कुनै पनि समय जहाँ कहीँबाट सुन्न सक्नुहुनेछ। साथै हाम्रो कार्यक्रम सम्बन्धमा तपाईँहरूको सुझाव, सल्लाह, प्रतिक्रिया कृपया हामीलाई पठाउनुहुन आग्रह गर्दछौ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो melbournechautari@gmail.com। आजको कार्यक्रमको अन्तमा तारा प्रकाश लिम्बू र दीपा लामाको स्वरमा रहेको यो गीत सुनिल दीप्ता राईको रचना र तारा प्रकाश लिम्बुकै संगीतलाई छाड्दै सहकर्मी साथीहरू कृतिका पौडेल, प्रमोद सुवेदी, सुदीप श्रेष्ठ, सरोजा श्रेष्ठ सँगै म लोक पनि श्रोताहरूसँग आजलाई बिदा माग्दछौ। हाम्रो भेट आउँदो कार्यक्रमहरूमा हुने नै छ। तबसम्मको लागि नमस्कार, शुभरात्री। यहाँहरूको साता शुभ बितोस्, स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस्।